0: ഇതൊക്കെ
1: खुशीको खबर।
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9860719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुन गए सन्च हुन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू?
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
16: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558-23894, 9458-14894।
0: तपाईको बगैचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
0: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
17: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
4: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
4: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान, फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 9857-80-103।
0: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
18: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
19: डाक्टर द्वारा उपचार हुने रोगहरू:
18: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
19: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
20: बिरामी चेक जाँच हुने मिति: असो 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
0: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
21: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-5-21-847
22: र 082-5-21-880।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: खबरका शीर्षकहरू जेन्जी आन्दोलनको एक वर्ष सरकारी आयोगको प्रतिवेदन अलपत्र घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको अपेक्षामा
3: भटिकोशी बाढ़ीपछि सुरुङभित्र 121 मात्रै फसेको सेनाको दावी बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति घोषणा प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण
2: अपराध अनुसन्धान कार्यालय जघन्य घटना मुद्दा चलाउने अधिकार

0: रेडियो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको प्रसंग।
2: सुशासनको मुख्य नारासहित जेएनजी पुस्ताले गरेको अभूतपूर्ण विद्रोहको एक वर्ष पूरा पनि पूरा हुन वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन, पारदर्शिता र जवाबदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्रै होइन, लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार, घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ़दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकिरहेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनुभयो। मानवाधिकार आयोग शहीदको प्रतिवेदनको जेएनजी आयोग सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन नसक्नु विडम्बना हो। हामीले प्रतिवेदन बुझाएको तीन महिना हुँदा पनि त्यसको कार्यान्वयनको त कुरै पर जाओस्, त्यसको विषयमा छलफल समेत हुन सकिएको छैन, उहाँले भन्नुभएको छ।
3: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवारहरूले आफ्नो भविष्य कहिले बदलिन्छ भन्ने बारेमा विभिन्न प्रश्नहरू राख्दै आएका छन्। उच्चस्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकामा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित हुन थालेका छन्। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाबदेहिता सहित शासकीय शैलीमा सुधार हुने अपेक्षा पनि बढ़ेको छ। लामो समयदेखि देखिँदै आएको राजनैतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकायप्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिकमुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा पनि बनेको छ। मन्त्री परिषदको 2082 चैत 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मनोमापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जेएनजी आन्दोलनपछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको दावी गर्नुभयो। तिमल सिन्हाले कुराकानीको क्रममा अरू विषयलाई पनि अगाडि बढ़ाउँदै नीति निर्माणमा पनि सरकारले जोड़ दिएको उल्लेख गर्नुभयो। खास गरी समग्र युवालाई अझ बढ़ी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउनको लागि सरकार लागि परेको उल्लेख गर्नुभयो। विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भने सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लूटतन्त्र विरूद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको र त्यस अनुसार सरकार अझ अगाडि बढ़नको लागि अरू नीतिगत रूपमा सुधार गर्दै अगाडि बढ़नुपर्ने विचार राख्नुभयो।
2: भोटिकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थाको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो। अन्य सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब 1,000 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। सरकारले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थासँग अपील समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गर्नुभएको हो। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, खाना, आवास लगायतका सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा मन्त्री पोखरेलले विपदको समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा समेत गर्नुभएको छ। उहाँले देश र तथा विदेशमा प्राप्त सहयोगको विपदको

0: उमेरमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने समेत उहाँले बताउनु भएको हो।
1: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1356 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म बाढ़ी तथा त्यसबाट सृजित विपदमा 4894 जना अझै सम्पर्कविहीन छन्। विपदबाट 6676 जना घाइते छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित 21402 जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनका सुरुङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिइएको प्राधिकरणको भनाइ छ। रसुवागढ़ी जलविद्युत आयोजनामा पावर हाउस र कन्ट्रोल प्वाइन्टमा पुगेर खोजी गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब 115 मिटर प्रवेश गरेको छ। 4 वटा 6-6 मिटर लामा ठूला पाइप प्रयोग गरी सुरुङभित्र हिँड्न मिल्ने बाटो समेत बनाइएको छ। माथिल्लो त्रिशुली 1 आयोजनाको मुख्य प्रवेश सुरुङमा नेपाली सेना र कोरियाको विज्ञ सहित सम्मिलितको संयुक्त टोली करिब 400 मिटरसम्म प्रवेश गरी खोजतलाश गरेको छ, तर त्यहाँ पनि हालसम्म केही फेला परेको छैन। मैलुङ खोला जलविद्युत आयोजना क्षेत्रमा संयुक्त टोलीले करिब 1 किलोमिटर आसपास ड्रोन मार्फत रेकी गरेको जनाइएको छ। त्यहाँबाट पनि हालसम्म केही फेला पारिएको छैन। त्रिशुली 3-1 को सुरुङ तथा पावर हाउस क्षेत्रमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोज तलाश गरिरहेको छ। त्रिशुली 3-2 मा नेपाली सेना र यूएईको खोजी तथा उद्धार टोलीले ड्रोन तथा थर्मल डिभाइस प्रयोग गरेर कार्यालय र आवास गृह क्षेत्रमा खोजी गरेको छ। त्रिशुली 3-A मा प्रयोग गरिएको र तत्काल त्यहाँ आवश्यक नपर्ने 4 वटा एक्साभेटर समेत अन्य खोज तथा उद्धार क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। यसैबीच पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज पनि 10 घण्टा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। बाटो खुलाउनको लागि भइरहेको प्रयासका बारेमा सीआईएनसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
2: यो भोटेकोशी बाढ़ीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो पाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ।
1: बाढ़ी प्रभावितलाई तत्काल आश्रय दिन रसुवा, नुवाकोट र धादिङमा 37 वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल 3629 जना आश्रय लिइरहेका छन्। विभिन्न 19 स्वास्थ्य संस्थामा गरी 327 जना बिरामीको उपचार भइरहेको छ। 38 वटा आपतकालीन स्वास्थ्य टोलीमा रहेका 175 स्वास्थ्यकर्मी परिचालन गरी 4722 भन्दा बढ़ी बिरामीलाई उपचार सेवा दिइएको छ। शव व्यवस्थापन तथा पहिचानका लागि 32 वटा फोरेन्सिक टोलीमा 54 जना जनशक्ति परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खाने पानी उपलब्ध गराउन 6000 लिटर क्षमताका 2 वटा र 9000 लिटर क्षमताको एउटा गरी 3 वटा ट्याङ्करबाट नियमित रूपमा पानी वितरण भइरहेको छ। बाढ़ी प्रभावित नुवाकोट र रसुवाको उत्तरगया गाउँपालिकामा 23 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकामा 25 किलोका 200 बोरा चुन र 500 मिलिमिटरका 1000 बोतल फिनेल पठाइएको छ भने तनहुको देवघाट गाउँपालिकालाई पनि 330 बोतल फिनेल र 100 प्याकेट चुन उपलब्ध गराइएको छ। कालिका र गोसाईकुण्ड गाउँपालिकालाई 7 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री सहयोग गरिएको पनि प्राधिकरणले बताएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोट भूकम्प पछिको पुननिर्माणको सिकाई र भोटेकोशी बाढ़ी पछिको पुननिर्माणमा सजिलो
3: त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
1: भोटेकोशी बाढ़ी सुरूंग भित्र एक सय एक्काईस मात्र फंसे सेना को दावी अपराध अनुसंधान कार्यालय जघन्नी घटना में मुद्दा चलाउने अधिकार निजामती विधेयक अंतिम राय का लोक सेवा आयोग में पठाउने निर्णय लगायत का खबर बाँकी सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपद को समय में खाना र पानी को अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमा को पोषण में विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा 6 महीनासम्म का शिशुलाई आमा को दूध मात्र दिनुहोस्। यो विपद को समय में पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महीनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपद को समय में अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवार में उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपद में राहत बाँड्दा पोषण में ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाह को कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्र भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार शीर्षकको खबर प्रकाशित छ भने निजामती विधेयक अन्तिम रायका लागि लोक सेवा आयोगमा पठाउने मन्त्रीपरिषदको निर्णय शीर्षकको अर्को खबर छ। 18 भदौको मन्त्रीपरिषदले आवश्यक परामर्शका लागि विधेयक लोकसेवामा पठाउने निर्णय गरेर हिजो संघीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयले लोकसेवामा पठाउनेछ र राय प्राप्त भएपछि आवश्यकता अनुसार विधेयकमा समेटेर मन्त्रालयले पुनः मन्त्रीपरिषदमा लैजानेछ। मन्त्रीपरिषदबाट निर्णय भएपछि मात्रै विधेयक संसदमा पुग्नेछ। त्यस्तै सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी टनेल ब्रेक थ्रू नभएसम्म उद्धार जारी राखिने शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। 10 भदौमा आएको बाढ़ीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढ़ीमा परेको अनुमान छ। सुरुङभित्र रहेका व्यक्तिको भनी उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस 15 महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका परिमार्जन गरिने शीर्षकको खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसको संस्थापन पक्ष सबैलाई समेटेर अघि बढ़ने निष्कर्षसहित 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयमा पुगेको छ। क्रियाशील सदस्यता अध्यावधिक बिना 15 महाधिवेशनमा सहभागी हुन पाउने अडानबाट पछि हट्दै क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगर्ने र महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय भएको सहमहामन्त्री मुक्ता कुमारी यादवले बताउनु भएको छ। आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टू फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्ले जानकारी दिनुभयो। मार्को रुबियोले किन फोन गरे लामिछानेलाई शीर्षकमा अनिल गिरीले लेख्नुभएको खबर छापिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यसक्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै विपदको घड़ीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनुभयो। कूटनीतिज्ञहरूले नेपालसँग सम्पर्क र सहकार्यका लागि वैकल्पिक च्यानल खोजिरहेको बेला अमेरिकी विदेश मन्त्रीले राष्ट्रपा सभापतिसँग कुराकानी गरेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ कान्तिपुर दैनिकमै। बाढ़ी प्रभावित जलविद्युतका कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। सुदीप कैनीले विदुरका 65 विद्यालय भोलिदेखि खुल्न लागेको बारेमा पनि खबर लेख्नु भएको छ। अर्को खबर रहेको छ बाढ़ी प्रभावित क्षेत्रमा बिजुली पुनः जोड़ियो सहज बन्दै जनजीवन शीर्षकमा गंगा विसीले लेख्नु भएको हो। बाढ़ीले सम्पर्क टुटाएका बस्ती जोड़दै बेली ब्रिज शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ गोर्खापत्र दैनिकमा। अधिकांश स्थानीय तह साक्षर 112 स्थानीय तहमा पनि अझै निरक्षरता शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसमा लेखिएको यो सामग्रीमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएको उल्लेख गरिएको छ। यद्यपि अझै पनि 112 स्थानीय तहमा निरक्षरता देखिएको छ। हालसम्म 68 जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गरिएको छ। भित्री पन्नामा बाढ़ीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। निशुल्क कानूनी सहायता सुविधा होइन नागरिकको हक शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। सर्वोच्च अदालतले निशुल्क कानूनी सहायताको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि कानूनी र संस्थागत सुधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको निशुल्क कानूनी सहायता राज्यले उपलब्ध गराउने सुविधा मात्र नभई न्यायमा सार्थक पहुँचको हिस्सा भएकाले यस्तो व्यवस्था हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको हो। बाढ़ीको पीड़ामाथि लम्पीको प्रहार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका साथ तोप्चे टारका किसान यति बेला दुई संकटसँग एकैपटक जुधिरहनु परेको छ। एकातिर भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले सड़क पुल र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतिर पशुपालनको मुख्य आधार बनेका गाईहरूमा लम्पी स्किन रोग फैलिन थालेपछि उनीहरू चिन्तित छन्। पूँजी बजार सुधारका उपाय पेश गर्न निर्देशन शीर्षकमा खबर छ भने अर्को खबर छापिएको छ नागरिक दैनिकमा। विपदमा हातेमालो गर्दै समुदाय पहाड़ रुँदा तराईले आँसु पुच्छ शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। अर्को खबर दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग तर मुस्किलले 30,000 मात्रै आपूर्ति शीर्षकमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। सामान्य अवस्थामा 50,000 ग्यास सिलिण्डरको खपत हुने काठमाण्डु उपत्यकामा अहिले दोब्बर अर्थात दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग छ तर आपूर्ति भने मुस्किलले 30,000 सिलिण्डरको मात्रै भइरहेको छ जसका कारण उपत्यकामा यति बेला ग्यासको अभाव देखिएको छ। भारतबाट आइरहेको ग्यास काठमाण्डुसम्म ल्याउन बाटोको असुविधा भएको आयल निगमका निर्देशक विनीत मणि उपाध्यायले बताउनु भएको छ। आर्थिक कारोबार दैनिकमा सुरुङ निर्माणको इन्जिनियरिङमा पुनरावलोकनको खाँचो शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। नेपालमा सुरुङ निर्माण र सञ्चालन तीव्र गतिमा बढ़िरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाड़ी भूभागका कारण यातायात जलविद्युत खानेपानी र सिंचाई जस्ता पूर्वाधारहरूमा सुरुङ मार्गको महत्व उत्तिकै छ। निर्माण भएका निर्माणाधीन र प्रस्तावित सुरुङको लम्बाई 1,417 किलोमिटर रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघले ग्रीनल्याण्डमा ऊर्जा महत्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटी सम्बन्धी परियोजनामा लगानी गर्न 20 करोड़ युरो खर्च गर्ने प्रतिबद्धता जनाएको छ। डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणमा रहनुभएकी प्रमुख उर्सुला वोन डेर लियनले युएई ग्रीनल्याण्ड साझेदारी प्याकेजको घोषणा गर्नुभएको हो। यसले कनेक्टिभिटी, स्वच्छ ऊर्जा र महत्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसै हप्ताको अन्त्यमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि अर्को चरणको योजना बनाइरहेको बताउनु भएको छ। उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख भने गरिएको छैन। अमेरिकी वार्ताकार नेताहरू जेलेन्स्की र रूसका राष्ट्रपति भोलिदिमिर पुटिनसँग साढे चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः शुरू गर्ने प्रयासका स्वरूप भेटवार्तामा जुटेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरान र ओमन बीच हर्मुज जलमार्गबाट सुरक्षित आगमनका लागि अस्थायी मार्ग तोक्ने बारेको वार्ता अन्तिम चरणमा पुगेको छ। दुई देश बीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री संगठनमा दर्ता हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास अन्तर्गत छलफल भइरहेको अन्तर्राष्ट्रिय समाज संस्थाहरूले बताएका छन्।
1: साझा खबरमा अब खेलकुदको खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सलाई 3-2 सेटमा पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा कर्णालीले 5 सेटमा पुगेर जीत हात पारेको। लगातार 2 खेल जितेर शीर्ष 2 रहेको पराजित टोली कर्णाली र सगरमाथा बीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। जारी लीगमा एक्लो अपराजित टोली कर्णाली 8 अंक जोडेर शीर्ष स्थानमा छ। 2 जीत पहिलो हार बेहोरेको सगरमाथा 7 अंक सहित दोस्रो स्थानमा छ। हिजो नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। आज लीगमा खप्तर फाल्कन्स र मधेस वारियर्स तथा काठमाण्डु रेड्स र सगरमाथा स्म्यासर्स बीच खेल हुनेछ। आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस भदौ 31 गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न 10 प्रतिस्पर्धा हुने जनाइएको छ। भरतपुर फुटबल क्लबको आयोजनामा 27 भदौदेखि तेस्रो हनामी चितवन गोल्ड कप शुरू हुनेछ। 30 असोजसम्म सञ्चालन हुने प्रतियोगितामा 2 विदेशी सहित कुल 8 टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। र नेपाल क्रिकेट संख्यानले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको मीडिया र टिकेटिङ अधिकार 33.5 करोड़ भन्दा बढ़ी मूल्यमा बेचेको छ। 8 फ्रेन्चाइज टोली बीच प्रतिस्पर्धा हुने एनपीएलको तेस्रो सिजन 10 लगतै शुरू हुनेछ। क्यानले बोलपत्र र खरिद प्रक्रियाबाट अधिकार प्रदान गरेको जानकारी दिएको छ।
0: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाएको कुरा। करिब 3 अघिको जाजरकोट भूकम्पपछिको पुननिर्माणको काम भर्खर शुरू भएको छ। यही बेलामा भटेकुसी बारीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा जनधनको क्षति भयो। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि नीतिगत रूपमा गरिएको सुधारले भटेकुसी बारी प्रभावितको पुननिर्माणमा कसरी सहयोग पुग्छ? हामीले सांसद खड्ग बुढासँग कुराकानी गरेका छौं।
3: पुननिर्माणको गति रोकिँदैन। मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु। जहाँ पैसा छ अहिले पनि 5-7 अरब बजेट विनियोजन भएको छ। त्यो जाजरकोट चाहिँ भूकम्प पुननिर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह, खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू, अरू चाहिँ पालिकाको प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ।
1: योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो।
3: कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिँ मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिँ कानूनी हिसाबले नै अंशभण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको
10: त्यो
3: चाहिँ अब हुँदैछ केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ मैले त्यतातिर बुझ्न पाएको छैन अन्तिम चरणमा थियो र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ यो चाहिँ डीडीए दुई वर्षपछि चाहिँ भयो यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प प्रणिर्माण प्रभावित भएको हो यी खास गरी दुई तीनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको
10: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाँधे पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ त्यतिखेर झन्झट हुँदैन
3: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि तर त्यो कार्यविधिले रसुवा लगायतको बारी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिँ भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
10: सांसद खड्ग बुढासँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
11: जेएनजी आन्दोलनको एक वर्ष सरकारी आयोगको प्रतिवेदन अल्पत्र घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको प्रतीक्षामा
10: भोटेकोशी बाढ़ीपछि सुरूङभित्र 121 मात्रै फँसेको सेनाको दावी बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना घोषणा प्रभावित क्षेत्रमा पशु चौपाया व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण
11: अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय दैनिक 1 लाख ग्यास सिलिण्डरको माग 30,000 मात्रै आपूर्ति
10: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिको भेट हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै
11: र एनबीएलमा आज दुई खेल हुने हिजो भएको खेलमा कर्णाली र अन्नपूर्णको लगातार जीत राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने 27 भदौदेखि चितवन गोल्ड कप
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ रसुवाको भोटेकोशी बाढ़ी जसले आफन्त इष्टमित्र सबै लगेको छ कोही प्रभावित छन् कोही अभिभावक बनेका छन् त्यसै गरी महँगी र अभाव भने हट्न सकेको छैन दुईजना व्यक्ति छन् खाली सिलिण्डर माथि बसेका छन् र एकअर्काको बीचमा कुराकानी भइरहँदा लामो नाक भएका व्यक्तिले अगाडिपट्टि रहेका व्यक्तिसँग केही भन्दैछन् माथि यस्तो लेखेको छ बाढीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ नि
11: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सामी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000।
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सेक्युरिटी,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अगरोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibook@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो नेटवर्क।
10: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
11: पीस होम इन्टरनेट।
12: यतिखेर हाम्रो बेसमा जुन चाहिँ अगुवा माजिद अन्सारी हुनुहुन्छ। माजिद जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद।
12: अब यो जेनजी आन्दोलन भएको एक वर्ष पूरा भयो, एक वर्षले तपाईँलाई के दियो? तपाईँ सन्तुष्ट हुनुहुन्छ जेनजी विद्रोह पछाडि तपाईँको मनमा भावनामा आजको 23 गतेको दिनलाई कसरी सम्झिनु भएको छ माजिदजी?
13: आजको दिन 23 गतेले बिहान 9 बजेदेखि लिएर गोली चल्ने समय करिब 1.5 बजेसम्मको अवधिले हामीलाई जेनजी आन्दोलनले आशा दिएको थियो। देशमा जुन चरम निराशा थियो, त्यो चरम निराशाको बीचमा युवाहरूले राजनीतिलाई क्लेम गर्न, रिक्लेम गर्न, पुनः दावी गर्नका लागि चाहिँ सड़कमा आइसके भन्ने कुरा देखेर एउटा ठूलो आशा जगाएको थियो। र करिब 1.5 बजे पछि हतातमा कर्फ्यू आदेश जारी गरेर र राज्यले सबै के अरे सबै जति पनि हाम्रा सुरक्षा निकायहरू छ त्यसको कलेक्टिभ फेलियर गर्नको लागि चाहिँ लुकाउनका लागि हाम्रो साथीहरूमाथि अनाहकमा हतातमा गोली चलाएर 20-30 जनालाई सड़कमा एकैसाथ ढालेर र गहिरो दुःख दिएको कुरा र त्यसपछि जुन दुःखद घटनाहरू भयो 24 गतेको, जुन केही आपराधिक घटनाहरू भयो 24 गतेको र त्यसपछि अन्तरिम सरकारपछि नयाँ सरकार, यो बीचमा थुप्रै चरम निराशाबाट नयाँ सरकार मार्फत आशातर्फ अगाडि बढ्ने दिनको रूपमा चाहिँ मैले चिन्छु।
12: होइन, अब चाहिँ नयाँ सरकार पनि आएको छ, होइन, अब यहाँ बदलिएको छ संरचनाहरू, युवाहरूको नेतृत्वमा चाहिँ सरकार पनि बनेको छ, तर अहिले समग्रमा हेर्दाखेरि युवाहरू नै फेरि एकपटक निराशातर्फ गएको जस्तो, देश पनि सही ट्र्याकमा अगाडि नबढेको जस्तो, जुन जेनजीको भावनाले चाहिँ शुरूआत भएको थियो त्यो आन्दोलन चाहिँ हाइज्याक भयो भन्ने कुरामा त दुई मात्रै रहेन, धेरैले चाहिँ त्यो भनेरै आएको विषय हो, र त्यो आन्दोलन शुरू गर्दाको अवस्था र अहिलेको अवस्था, मेरिटोक्रेसीको कुरा भन्नुहोस्, होइन, नियुक्तिका कुराहरूमा भन्नुहोस्, भ्रष्टाचारको अन्त्यका कुरा गर्नुहोस्, यो वैदेशिक रोजगारमा जानका लागि लाइनका कुरा गर्नुहोस्, मर्निङ सो अफ द डे आज विश्लेषण गर्दा कुन ठाउँमा पाउनुहुन्छ आफूलाई?
13: हो, त्यो जेनजी आन्दोलनले स्थापित गर्न खोजेको थुप्रै मुद्दाहरूमा सरकार छुटेको छ। जस्तै जेनजी आन्दोलनको न्यायको लागि पहिलो खुड्किलो भनेको प्रहरी सुधार थियो। न्यायको लागि पहिलो खुड्किलो भनेको जुन कार्की आयोगको प्रतिवेदनले प्रहरीहरूलाई कारवाही गर्नका लागि सिफारिस गरेको थियो, सिडिओलाई कारवाही गर्नका लागि सिफारिस गरेको थियो, त्यो सिफारिसहरू कार्यान्वयनतर्फ सरकारको इमान्दार प्रयास देखिँदैन। जस्तै कार्की आयोग प्रतिवेदनले नै सशस्त्र प्रहरीको तत्कालीन एआईजीपीलाई कारवाही गर्न भनेको थियो। अब सरकारले कारवाही गरेर एआईजीपीबाट आईजीपी बनाइदिनु भयो। खैर, कार्की आयोगको प्रतिवेदनमै प्रहरी सुधारका लागि चाहिँ तत्काल आवश्यक प्रक्रिया चाल्न भनिएको थियो। त्योतर्फ अध्ययन गर्नका लागि पनि कुनै काम कारवाही भएको देखिँदैन। कार्की आयोगको प्रतिवेदनले हामीले पर्याप्त समय पाएनौ, तपाईँहरूले नै अनुसन्धान गर्नुहोस् भन्यो 24 गतेको लागि। तर 24 गतेको अनुसन्धान गर्नका लागि अहिलेसम्म कुनै न्यायिक आयोग गठन गरेको हामीले देख्न सक्दैनौ। त्यसै गरी त्यसपछि जुन जेएनजी आन्दोलनपछि 10 बुधे सम्झौता भएको थियो, त्यो 10 बुधे सम्झौताको एउटा मूल आशय मध्येको एउटा आशय चाहिँ के थियो भने हामीले मेरिटोक्रेसी चाहिन्छ, समावेशी योग्यता प्रणाली चाहिन्छ, योग्यताको आधारमा मात्रै नियुक्ति हुनुपर्छ। तर स्काउटमा शिक्षा मन्त्रीको नजिकको आसेपासे मान्छेलाई आयुक्तको रूपमा नियुक्त गर्नु र त्यसै गरी अधिकार सम्पन्न बागमती सभ्यता सम्बन्धी जुन प्राधिकरण छ, त्यो प्राधिकरणको जुन नियुक्ति थियो सुशीला कार्की नेतृत्वको सरकारले जसरी आवेदन खुलायो, आवेदन खुलाएपछि बालेन्द्र शाह प्रधानमन्त्री भइसक्नु भएपछि एउटा 12 गते वैशाख 12 गते सूचना आयो। त्यो सूचनामा योग्यता प्रणालीका आधारमा, योग्यताको आधारमा भनेर 1, 2, 3 लेखिरहँदा र अचानक त्यही दिन त्यो सूचना गायब गरेर त्यसको 1 दिनपछि त्यो योग्यता भन्ने शब्दलाई हटाएर वर्णानुक्रम भन्ने शब्द थपेर मेरिट भन्ने शब्दलाई हटाएर अल्फाबेट भन्ने शब्दलाई ल्याएर 2 नम्बरमा रहेको मान्छेलाई वर्णानुक्रम अल्फाबेटको आधारमा 1 नम्बरमा ल्याएर नियुक्ति दिएको कुराबाट पनि हाम्रो लागि नयाँ सरकारका केही लक्षणहरू सुखद भने पक्कै पनि छैन। त्यसै गरी जेएनजी आन्दोलनमाथि तपाईँले केही पनि गर्न नसके पनि घाइतेहरूको उपचारमा तपाईँले पर्याप्त ध्यान दिनुपर्ने हुन्थ्यो। तर हामीले देख्यौं, हाम्रो लिजा अधिकारी भन्ने एकजना घाइते हुनुहुन्थ्यो, उहाँलाई विदेशबाट तपाईँ उपचार गराउनुहोस्, यहाँबाट उपचार गराउन सम्भव देखिएन भन्ने कुरा सिफारिस दिइसकेपछि पनि कानूनी झमेला देखाएर उहाँलाई तत्कालै सहयोग गरिएन। त्यसपछि उहाँले आफैले क्युआर कोडको अभियान चलाएर आफैले क्युआर कोड मार्फतबाट सहयोग उठाएर आफैले गएर उपचार गराएर आउनुभयो। सरकारलाई प्रधान न्यायाधीश नियुक्ति गर्नका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउन कुनै समस्या भएन, तर जेएनजी घाइतेहरूको उपचार गर्नका लागि उहाँहरूलाई कानूनमा समस्या देखियो। त्यही भएर कहीँ न कहीँ सरकारले जे जे इमान्दार प्रयासहरू गर्नु पर्थ्यो त्यो इमान्दार प्रयासहरू गरेन कि जस्तो लाग्छ। अनि त्यसै गरी जेएनजी आन्दोलनको शहीद परिवारहरूको लागि एउटा न्याय के हुन्थ्यो भने उहाँहरूको बाल बच्चा तत्कालीन राज्य सत्ताले मारे पनि अब उपरान्त राज्य सत्ताबाट कसैको पनि बालबच्चा मारिने छैन भन्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्थ्यो। तर के भयो, हामीले सुनसरी घटनामा देख्यौं, रातको अँध्यारोमा 3-3 जना जेएनजी उमेर समूहकै मान्छेलाई गोली हानेर हत्या गरियो राज्यबाट। त्यसकै केही दिनपछि भोलिपल्ट सायद सिराको गोल बजारमा दिनको उज्यालोमा एकजना गणेश यादव नाम गरेको जेएनजी युवालाई गोली हानेर यही सरकारको समयमा हत्या गरियो। त्यही भएर जे लक्षणहरू देखिएका छन् त्यो लक्षणहरू सुखद छैन।
12: तर एउटा कुरा तपाईँलाई थाहा छ, माजिदजी, जनताहरूले चाहिँ धेरै ठूलो आशा गरेका छन् यो सरकार प्रति, किन पटक पटक चाहिँ राजनीतिक ल्याब टेस्ट मात्र बन्न थाल्यो देश भनेर चिन्ता छ। एउटा कुरा मलाई के बताइदिनुहोस् भने, जस्तो जेएनजी आन्दोलनको नेतृत्व चाहिँ तत्कालीन बेला कसरी भइरहेको थियो, होइन, निर्णय चाहिँ कसले र कसरी गर्थ्यो, आन्दोलनको आधिकारिक माग चाहिँ के थियो, आन्दोलनमा बाहिरी राजनीतिक शक्तिको प्रभाव थियो कि थिएन, पछि हाइज्याक भएको हो कि, यो कुरा अलिकति स्मरण गराउँ त।
13: जेएनजी आन्दोलनको नेतृत्व कसले गरिरहेथ्यो भन्नुहुन्छ भने सबै जेएनजीले आफ्नो नेतृत्व आफ्नो हकमा आफै लागि गरिरहेथ्यो, कसैले पनि कसैलाई मान्न सक्ने अवस्था थिएन। त्यो कुरा हामीले पछिको घटनाक्रमबाट पनि देख्यौं। अब जेएनजी आन्दोलनको नेतृत्वलाई जंगी अड्डाले कसरी स्वीकार गर्यो, जंगी अड्डाले स्वीकार गरेको नेतृत्वलाई तपाईँले नेतृत्व भन्नुहुन्छ भने मलाई भन्नु केही पनि छैन। तर जेएनजी आन्दोलन तत्कालीन समयमा भइरहँदाखेरि त्यो नेतृत्वविहीन थियो, नेतृत्वविहीन थिएन खासमा, थुप्रै नेतृत्वहरू थियो स्पष्ट रूपमा भन्दाखेरि एउटा सिंगल नेतृत्व नभएर त्यहाँ विभिन्न किसिमको नेतृत्व थियो त्यहाँ स्वतन्त्र भनिएका युवाहरू पनि थिए त्यहाँ पूर्व विवेकशील आन्दोलनमा लागेका युवाहरू पनि थिए त्यहाँ कांग्रेस एमाले माओवादी निकट विद्यार्थी संगठन र युवा संगठनमा लागेका युवाहरू पनि थिए त्यहाँ राप्रपा राजावादी विचारधारा भएका युवाहरू पनि थिए त्यहाँ दुर्गा प्रसाईलाई समर्थन गर्ने केही ग्रुपहरू पनि थिए अन्य थुप्रै ग्रुपहरू त्यहाँ रहेको अवस्था थियो त्यही भएर एउटा नेतृत्व थिएन पछि गएर तपाईँले हाइज्याक भन्नुहुन्छ के भन्नुहुन्छ के भन्नुहुन्छ त्यो जंगी अड्डामा शक्ति गइसकेपछि त्यसपछि जंगी अड्डाले कसलाई बोलाउने कसलाई नबोलाउने भन्ने कुराको चयनात्मक प्रक्रिया पछि हामीले चाहिँ देख्यौं त्यसमा मैले भन्नु केही पनि छैन त्यो जंगी अड्डाको आफ्नो स्वविवेक थियो त्यसपछि को स्थापित भए को स्थापित भएनन् कसलाई लिडरको रूपमा अगाडि सारियो कसलाई एउटा
12: जंगी अड्डाको अगाडि गइसके पछाडि हाइज्याक भयो नि त होइन आन्दोलन त्यसो भए
13: होइन आन्दोलन हाइज्याक भयो भएन म त्यतातर्फ गइन त्यो
12: जंगी अड्डाले विवेक पुर्यायो कि पुर्याएन त्यो त तपाईँलाई थाहा छ नि त होइन राम्रोसँग काम गर्यो कि गरेन त्यतिखेर
13: होइन मेरो विचारमा त जंगी अड्डामा वार्ता नै हुनु हुँदैन थियो म सुरुदेखि नै जंगी अड्डामा भइरहेको वार्ताको विरुद्धमा थिएँ सुरुदेखि नै म राष्ट्रपतिसँग गएर वार्ता गर्नुपर्छ हाम्रो त्यति बेलाको स्थापित जुन राजनीतिक नेतृत्व छ राजनीतिक वार्ता राजनीतिक व्यक्तिहरूसँग हुनुपर्छ सुरक्षा निकायसँग हुनु हुँदैन भन्ने कुरा मैले सुरुवातदेखि नै गर्दै आएको थिएँ अब यो के भयो जंगी अड्डामा गएर वार्ता हुनु पर्थ्यो पर्थेन जंगी अड्डाले न्याय गर्यो गरेन यो चाहिँ मैले आम संसार र आम नागरिक जगतमाथि नै छोडे यो व्याख्या विश्लेषण इतिहासमा होला नै यसको मूल्याङ्कन इतिहासमा होला नै तर जंगी अड्डामा वार्ता हुनु दुःखद थियो तत्कालीन समयमा तत्कालै जेन्जी आन्दोलनमाथि कुनै छलफल नै नगरिकन कुनै राजनैतिक छलफल नै नगरिकन हताशमा संसद विघटन गरेर चुनावमा जानु दुःखद थियो किन भन्दा छलफल बगैर कुनै पनि क्रान्तिले सफलता पाउन सक्दैन छलफल बगैर कुनै पनि आन्दोलनले पूर्णता पाउन सक्दैन हामी पक्कै पनि संसद विघटन गर्नुभन्दा अगाडि छलफल गर्नु पर्थ्यो त्यो छलफल गर्न सकेनौ त्यो दुःखद थियो अब त्यसको विश्लेषण पनि इतिहासले गर्ला अब त्यसपछि के स्थिति देखियो युवाहरूको के स्थिति भयो भन्ने कुरा तपाईँले हेरिरहे रहनु भएको छ
12: होइन अब तपाईँलाई थाहा छ नि त तपाईँ माथि पनि त निकै ठुलो धरपकड अस्ति निकै ठुलो खुटै खानुपर्ने स्थिति आयो नि त होइन प्रहरीहरूबाटै मात्रै पनि
13: आयो त अब तपाईँले हिजोकै घटना हेर्नुहुन्छ भने रुटिन अफ नेपाल बन्द जसलाई चाहिँ सरकारको मुखपत्र भनेर कतिपयले आरोप लगाउने काम गर्छन् त्यसकै सञ्चालकले अहिलेको सरकारको समर्थकहरूलाई घन्टे भनेर भनिदिनु भयो उहाँले होइन अनि यो सुकुम्बासी प्रकरणमा जुन किसिमले हामीले कुराहरू राखिरहेका थियौँ त्यति बेला हामीले आम जनतालाई पनि बुझाउन खोज्यौं आम संचारका माध्यमलाई पनि बुझाउन खोज्यौं कि यो सुकुम्बासीहरू रहरले आएर बसेका होइनन् बाध्यताले आएर बसेका हुन् त्यो कुरा त रसुवाको बाढीले प्रमाणित गर्यो नि रसुवा र नुवाकोटको बाढीमा हजारजना भन्दा बढी नयाँ सुकुम्बासी थपिँदैछन् तपाईँले लाल पूर्जा भन्नुहुन्छ भने उहाँको लाल पूर्जा छ तपाईँले घरको नक्सा भन्नुहुन्छ भने नगरपालिकामा उहाँको नक्सा छ तर बाढीले बगाएर लगिसकेपछि न उहाँको घर छ न जग्गा छ अब सरकारले उहाँहरूलाई कसरी व्यवस्थापन गर्छ अब सरकारले उहाँहरूलाई व्यवस्थापन गर्दै गर्दा हामीले राष्ट्रपतिको कार्यकर्ता भन्ने कि बाढीको पीड़ामा परेका पीड़ित सुकुम्बासी भन्ने त्यो सबै कुरा तत्कालीन समयमा सम्झाउने बुझाउने प्रयास गरिरहँदाखेरि सरकार निकट समर्थित केही ग्रुप र गिरोहहरूले जुन किसिमले टार्गेट गर्ने काम गरियो र जुन किसिमले गृहमन्त्रीजी मातहतको एउटा प्रहरीलाई तपाईँले एउटा गैर निर्वाचित मान्छेलाई किन मारिरहनु भएको छ भनेर सुकुम्बासीको होल्डिङ सेन्टर अगाडि प्रश्न मात्रै गर्दा तपाईँको यो मान्छे गृहमन्त्री होइन यो मान्छेलाई कानूनले चिन्दैन यो मान्छेले दिएको आदेश तपाईँले किन मान्ने भनेर भनिरहँदा त्यति बेलाको समयमा ध्यानभित्र हालेर कोचेर न खुब संविधान पढाउँछ होइन आज तलाई हाम्रो भाषामा संविधान पढाउने हो भनेर भनिरहँदाखेरि कतै न कतै सरकार नै पछि लागि परेको हो कि सरकार नै यसरी दमनकारी
12: नीति भएको अत्याचार त हामीले देखिरहेका थियौँ होइन, त्यो शब्दमा वर्णन गर्न सक्ने खालको पनि थिएन, निकै पीड़ा थियो त्यो त्यो क्षण चाहिँ। तर तपाईँहरूले यही गर्नका लागि आन्दोलन गर्नुभयो त्यो बेला, जेएनजी विद्रोह यसैका लागि थियो त त्यसो भए?
13: हामीले के गर्नका लागि आन्दोलन गरेका थियौँ, हाम्रो मागहरू के थियो भन्ने कुरा हामीले नेपाल सरकारसँग तत्कालीन समयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग 10 बुँदे सम्झौता मार्फतबाट हामीले हाम्रो आस्पिरेसन्सहरू व्यक्त गरिसकेका छौँ। त्यो हाम्रो आस्पिरेसन्समा 10 बुँदा छन्। त्यो 10 बुँदालाई जस्टिफाई गर्नका लागि करिब 3 पेजको हामीले प्रस्तावना मात्रै लेखेका छौँ। तपाईँको रेडियो मार्फतबाट सम्पूर्ण नेपाली समाजलाई एकपटक अनुरोध के भने, एकपटक त्यो 10 बुँदे सम्झौता पढिदिनु होला। 10 बुँदे सम्झौतामा हामीले के लेखेका थियौँ भने, हामीलाई प्रहरी सुधार चाहिन्छ, सामान्य प्रहरी सुधारले पुग्दैन, रिभोल्युसनरी प्रहरी सुधार चाहिन्छ, प्रहरीलाई सेवा सुविधा थप्नुपर्नेछ, प्रहरीलाई प्रविधि थप्नुपर्नेछ र प्रहरीलाई जिम्मेवारी थप्नुपर्नेछ। त्योतर्फ सरकारबाट इमान्दार प्रयास भएको देखियो। हामीले जेएनजी सहितको एउटा संविधान संशोधन सम्बन्धी उच्च स्तरीय सुझाव आयोग बनाउनुपर्छ, सुझाव आयोग बनाउनुपर्छ भन्यो, तर जेएनजी बगेरको सरकारले एउटा संशोधन सम्बन्धी बहस पत्रको कार्यदल बनायो। हामीले प्रहरीले गोली चलाउन पाउनु हुँदैन, अन्तिम अवस्थामा गोली चलाउनै परे पनि रबरको बुलेट मात्रै चलाउन पाउनुपर्छ भन्यो र सरकारले दिनको रातको अँध्यारोमा र दिनको उज्यालोमा सुनसरी र सिराहामा गोली चलाएर नागरिकहरूको हत्या गर्यो। हामीले योग्यता समावेशी योग्यता प्रणालीको आधारमा अधिकतम परिपूरणीय अधिकारपूर्ण र अर्थपूर्ण समानुपातिक समावेशिता हुनुपर्छ अब नियुक्तिमा भन्यौं, तर शिक्षा मन्त्रीज्यूले 5-6 वटा कुलपति देखाइरहँदाखेरि त्यो भित्रमा हामीले एउटा पनि महिला देख्न सकेनौं, त्यो भित्रमा हामीले एउटा पनि दलित देख्न सकेनौं, त्यो भित्रमा हामीले एउटा थारू देख्न सकेनौं, त्यो भित्र हामीले एउटा मुस्लिम देख्न सकेनौं। त्यही भएर जे जे कुराहरू हामीले स्थापित गर्न खोजेका थियौं सरकार त्योबाट विमुख देखिन्छ।
12: हस् माझेजी, तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
13: हजुर, धन्यवाद।
12: माझेजी अनुसार आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि फेरि उपस्थित हुनेछौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो हो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा जेनजी आन्दोलनका घाइते सुरेन्द्र जङ थापा हुनुहुन्छ। थापाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धेरै धेरै धन्यवाद सर।
4: सुरेन्द्रजी, के छ तपाईँको स्वास्थ्य अवस्था बताउनुहोस्, कस्तो छ अहिले, तपाईँ सन्चो हुनुहुन्छ?
5: म ठिकै नै छु सर, अलिअलि समस्या त आइ नै हाल्छ यो गोली लागेको घाउहरू।
4: कतिवटा गोली लाग्यो
5: त्यस्तै गरेर मलाई तिनवटा खुट्टामा लाग्यो, हातमा अनि पेटभन्दा थोरै मुनेर तिनवटा लागेको छ। तर अन्य घाइतेहरूलाई चाहिँ सन्चो छैन, कतिजना कोमामै हुनुहुन्छ। त्यस पनि
4: कतिजना जति हुनुहुन्छ अहिलेसम्म कोमामा, अलि अप्ठ्यारो परिस्थिति जीवन धान्नु सकस भइरहेकाहरू जति तपाईँहरूसँग त भेटघाट हुन्छ?
5: होइन, अब कोमामा चाहिँ एकजना हुनुहुन्छ, हाम्रो दौलत थापा कापेको हुनुहुन्छ। उहाँ केएमसी हस्पिटलमै उपचाररत हुनुहुन्छ, उहाँको अवस्था चाहिँ निकै नै नाजुक छ। जीविकोपार्जन चलाउनलाई चाहिँ अरू घाइतेहरूलाई पनि, धेरै घाइतेहरूलाई चाहिँ, रोजगार गरिरहेको घाइतेलाई चाहिँ तपाईँले सरकारले चाहिँ गोली हानेर अपाङ्ग बनाइसकेपछि चाहिँ उहाँहरू चाहिँ आज बेरोजगार भएर चाहिँ बसिरहनु भएको छ। उहाँहरूको पनि जीवन चलाउनलाई उहाँलाई मुस्किलै परिरहेको छ।
4: तपाईँहरूको रगत माथिबाट तपाईँहरूले नै गोली खाइदिए बापतबाट चाहिँ बनेको सरकारले चाहिँ उहाँहरूका समस्या पीड़ालाई हेरिरहेको छ कि छैन त्यो समय?
5: होइन सर, अब यो सरकारले, हाम्रो गोलीहार सरकारले बन्यो भन्दा नि हामीले के मुद्दा बोकेर चाहिँ सरकारले त्यो काम गरिरहेको छ कि छैन भन्ने कुरामा चाहिँ हाम्रो मध्य नजर जान्छ। त्यो मध्य नजर जाँदै गर्दाखेरि चाहिँ सरकारलाई चाहिँ लाखौं पुर्खा युवा पुस्ताले चाहिँ भ्रष्टाचारको अन्त्य गर है भनेर चाहिँ आन्दोलन गरेर चाहिँ त्यही आन्दोलनबाट बनेको सरकारले आजसम्म पनि कुनै पनि भ्रष्टाचारी नसमात्या देख्दाखेरि करिब एक वर्ष आजको दिनमा पुगेको छ। आजसम्म भ्रष्टाचार एउटा समातिको रेकर्ड छैन र सुशासन पनि कुनै पनि परिवर्तन नभएर देश चाहिँ पुरानै विधिको विधान अनुरूप चलिरहेको हिसाबले गर्दाखेरि त्यति मैले नयाँ अहिलेको नयाँ सरकारको अनुहार परिवर्तन भएको देखियो, तर त्योभन्दा अरू चाहिँ कुनै पनि शैली चाहिँ परिवर्तन भएको चाहिँ महसुस गरेको छैनन्।
4: भ्रष्टाचारको कुरा गर्नु, सुशासनको कुरा, ब्युरोक्रेसीको कुरा, वैदेशिक पलायनको कुरा, मोर्निङ सो अज अफ द डे भन्छ सरकार, त्यो बाटोमा छ कि छैन? तपाईँहरू विश्वस्त हुनुहुन्छ कि हुनुहुन्न?
5: आजसम्म त्यो अब देखा भयो त व्यवहारिकमा चाहिँ देखिन पर्ने हो। आजसम्म कुनै पनि नदेखेको हिसाबले गर्दाखेरि चाहिँ सरकार यो बाटोमा छ जस्तो लाग्दैन। अब मान्छेले सोच्दाखेरि चाहिँ जेनजी घाइतेहरूले पाउनु पाएको छ, के गरेको छ, सरकारले हेरेको छ भन्ने कुराहरू आइरहेछ होला, त सबैलाई त्यो मनमा लागिरहेको छ। तर वास्तवमा भन्दाखेरि कुनै पनि जेनजी घाइतेले पनि केही पाएको छैन, न शहीद परिवारले केही नै पाएको छ, न अरू आन्दोलनमा आएका जेनजीहरूको नै उठाएका मुद्दाहरू नै पूरा भएको छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ मान्छेको नजरमा चाहिँ सरकारको भर्खर बनेको सरकारलाई आलोचना गर्यो, 35 वर्षसम्म चाहिँ के हेरेर बसिस भन्ने कुरा आउन सक्छ। तर 35 वर्षसम्म चाहिँ हामी 25 वर्षको युवाले यिनीहरूले चाहिँ 35 वर्षसम्म केही पनि गर्न सकेनन्, भ्रष्टाचार मात्र गरे, देशलाई चाहिँ एकदमै खाल्टोमा हाले भनेर चाहिँ त्यहाँ हामी 20-25 वर्षको चाहिँ युवा पुस्ता आएर चाहिँ आन्दोलनमा हुनु पर्यो र आउनु पर्यो र हामीले कतिजना अपाङ्ग, कतिजना कति क्षति पनि बिहोर्नु पर्यो त्यो देशले। हामी जस्तो युवा पुस्ताले पनि धेरै व्यक्तिगत रूपमा क्षति बिहोरेको छौँ। त्यो अनुरूप क्षति बिहोरिसकेपछि देशको लागि रगत बोकाइसकेपछि, देशको लागि रगत बगाउनु हाम्रो महान कुरा हो, त्यो रगत बोकाइसकेपछि त्यो रगतको महत्व बुझेर सरकार बनेको अब सरकारले चाहिँ त्यो आन्दोलनको मर्म पूरा गरेर अगाडि बढ्नुपर्ने स्थितिमा चाहिँ आन्दोलनको लागि चाहिँ भुलेर चाहिँ अगाडि बढ़िरहेको जस्तो महसुस चाहिँ सबैजना नेपाली जेनजी पुस्ताले चाहिँ गरेका छन्।
4: होइन, अब जेनजीहरूको माग र मुद्दा, जेनजीहरूको चाहिँ त्यो दृष्टि चाहिँ कस्तो थियो र त्यो कहाँ गएर चाहिँ त्यो भङ्ग हुन पुग्यो?
5: होइन, स्पष्ट छ कुरा, भ्रष्टाचारको अन्त्य, सुशासन कायम नै हो जेनजी आन्दोलनको मेन मुद्दा भने, त्योभन्दा अरू मुद्दा छैन। पछि अरू मुद्दा विचलित हुँदै जाँदाखेरि अरू विभिन्न मुद्दाहरू निकाले होला, अब हामीले पनि निकाल्ने होला, त्यसलाई चाहिँ अब ठुलो कुरा होइन। हाम्रो यो आन्दोलन भाद्र देश गतिको भ्रष्टाचारको अन्त्य, सुशासन कायम नै थियो, न सरकार ढाल्नु थियो, न सिंहदरबार चलाउनुथ्यो, न नकुप फोर्नु थियो, न कसैलाई जेलबाट निकालेर देशको सबैभन्दा ठूलो औदामा लडेर राख्नु नै थियो, न कुनै व्यक्तिलाई पानी बाँडेकै भरमा चाहिँ गृहमन्त्री बन्नुहुन्थ्यो, कुनै पनि त्यो थिएन। तर यो आन्दोलन चाहिँ कतैबाट प्लानिङ सहित गरेर नेपाली युवा पुस्तालाई चाहिँ प्रयोग गरेर चाहिँ यो सबै भएको हो कि भन्ने चाहिँ हामीलाई कतै कतै महसुस फिल चाहिँ भइरहेको छ। तर एउटा देशको लागि गोली देखाइसकेपछि भ्रष्टाचारको अन्त्य सुशासन कायम भनिसकेपछि गएपछि सरकार त्यो बाटोमा जानुपर्छ र सरकार चाहिँ पुरानै केपी शेरबहादुर र प्रचण्ड जस्तै स्थितिमा चाहिँ सरकार गइरहेको छ। आजसम्म सरकारले जुन म्यान्डेट चाहिँ बोकेर हामीले पठाएको थियौं त्यो विधिको विधान अनुरूप यो देशको संविधान अनुरूप उनीहरूले काम गर्न नसकेको हो कि अथवा के हो अथवा नगरेको हो कि तर उहाँहरूले चाहिँ आन्दोलन भात्र आन्दोलन भएको एक वर्ष भइसक्यो आजको दिनमा र त्यो नयाँ सरकार बनेको पनि लामो समय भइसकेपछि केही एउटा जेएनजी पुस्ताले आन्दोलन गरेपछि यत्रो परिवर्तन चाहेको देशले नेपाली जनता सम्पूर्णले परिवर्तन चाहिसकेपछि त्यो परिवर्तनबाट आएको सरकारले चाहिँ के नयाँ काम गर्यो कि भनेर यसो हेर्ने हो भने चाहिँ त्यसमा स्टन्टबाज र फेक न्यूज भन्दा चाहिँ अरू कुनै पनि देखिएको छैन।
4: तर तपाईँहरूको भावना त त्यो थिएन, देश राम्रो बनोस्, सुशासनयुक्त बनोस्, भ्रष्टाचारको अन्त्य होस्, ठूल्ठूला भ्रष्टाचारीहरूका फाइलहरू खुलुन्, उनीहरू पक्राउ परुन् होइन। तर यसमा त खासै सरकारले होमवर्क गर्न सकेका छैन, कतिपय आयोगका प्रतिवेदनहरू पनि गुपचुप छन् निकालिएका छैनन् भन्दाखेरि यो कहिलेसम्म ल्याब टेस्ट हुने भनेका क्या पोलिटिकल ल्याब टेस्ट यो मुलुक त्यसो भए सुरेनजी?
5: यो धेरै नै छ, राज्य एकदमै कमजोर छ, राज्यले बनाएको प्रतिवेदनहरू राज्यले चाहिँ पारदर्शिता भएर चाहिँ जनताको माग चाहिँ दिन पर्थ्यो भन्दाखेरि आजसम्म पनि जेएनजी मुभमेन्टको चाहिँ तपाईँको प्रतिवेदन बाहिर निकालिएको छैन र पछि अर्को घटना तराईमा धार्मिक युद्धसम्म घटना भएको प्रतिवेदनसम्म बाहिर निकालेको छैन। तर त्यो कुराहरू लिक भइरहेको छ, विभिन्न मिडियाहरूबाट लिक भइरहेको छ भनेपछि संयन्त्र राज्य संयन्त्र कतिसम्म तल्लो लेभलमा छ भन्ने कुरा चाहिँ त्यहाँबाट स्पष्ट नेपाली जनताले बुझ्न सकिन्छ। यो नेपाली जनता नेपाली हरेक युवा पुस्ता देशको लागि मर्न डराउँदैनन्, देशको लागि मर्छन्। यदि देशको लागि मर्न डराउने भएदेखि बानेश्वरमा नै आन्दोलन हुँदैन थियो, काठमाडौँमा नै आन्दोलन, पोखरा पनि आन्दोलन हुँदैन थियो, चितवनमा नै आन्दोलन हुँदैन थियो, विभिन्न जिल्लामा आन्दोलन हुँदैन थियो। सबै देशको चाहिँ जेएनजी पुस्ता चाहिँ देशको लागि मर्न तयार छन् तर त्यो मर्न तयार हुँदै गर्दाखेरि म मर्दै गर्दाखेरि देशले के पाउँछ भन्दै गर्दाखेरि चाहिँ देशले केही पायो भनेर अनुभूति गर्दा पाउने महसुस चाहिँ हामी मर्दै गर्दाखेरि पछिल्लो पुस्ताले पाएदेखि त हुन्थ्यो तर मरिसकेपछि सक्यो भने जस्तो चाहिँ स्थितिमा छ जेएनजी। त्यत्रो 176 जनाले चाहिँ तपाईँको आफ्नो जिन्दगी परिवार सबै त्यागेर जानुपर्ने चाहिँ स्वर्गीय लोक हुनुभयो, उहाँहरूले चाहिँ मर्नुभयो, सब कुरा सक्यो भने जस्तो चाहिँ भएको छ। सरकारसँग अब चित्त दुखै धेरैको छ भनेपछि तपाईँको सामाजिक सञ्जालमा चाहिँ एकदम वाइवाई चाहिँ देखिन्छ। त्योभन्दा अन्त व्यक्तिगत हिसाबमा कसैसँग नि यो सरकारले चाहिँ राम्रो काम गरेको छ, आन्दोलनको मर्म पूरा गरेको छ भन्ने कुरामा चाहिँ छैन। यो आन्दोलनको बाट आएको सरकारले अरू कुरामा चाहिँ ध्यान दिनुभन्दा नि आन्दोलनको मर्ममा पूरा गर्नको लागि ध्यान दिनुमा चाहिँ हामीले विशेष यो मागेको थियौँ, उहाँहरूले त्यो अनुरूप चाहिँ चलेको महसुस कतै पनि भएको छैन।
4: एउटा कुरा अब जेएनजी आन्दोलनको जगबाट बनेको सरकारले चाहिँ आज जेएनजीहरूलाई, जेएनजीका घाइतेहरूलाई, जेएनजीका अगुवाहरूलाई चाहिँ भेट्छ कि भेट्दैन, उसले चाहिँ कस्तो बिहेभ गर्छ त्यसो भए?
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ हामीले शहीद परिवारबाट नि अब धेरै नै चाहिँ रिक्वेस्ट गऱ्यौँ र घाइते संस्था हामी घाइते सम्पूर्ण मिलेर पनि एकचोटि हाम्रो गुनासोहरू पोख्नको लागि चाहिँ हामीले धेरै चाहिँ उहाँसँग चाहिँ समय मागे तर सम्माननीय ज्यूले चाहिँ आजसम्म भेट दिनु भएको छैन। बरु श्रीपाँचको सरकारलाई बिन्ती पत्र चढाएको भएदेखि यति बेरसम्म भेट्न र गुनासो पुग्न पाइसक्थ्यो होला निर्मल निवासभित्रै गएर, तर अहिलेको प्रधानमन्त्रीलाई भेट्न यति गाह्रो छ कि हाम्रै रगतमा उहाँ आउनु भएको छ, उहाँलाई पनि थाहा छ, सबले चाहिँ आन्दोलनकै मर्मबाट आएको सरकार हो भन्नुभएको छ। तर चुनावमा भोट माग्ने बेला उहाँले हामीलाई बोलै बोलै गर्न चाहिँ भेट्नुभयो, हाम्रो कुराहरू पनि सुन्नुभयो, सबै कुराहरू गर्नुभयो र तिमीले हामीलाई साथ दियो है, भोट हामीलाई हाल भनेर भोट पनि माग्न जानु भयो। तर उहाँले चुनाव जितिसकेपछि, उहाँले भोट हामीले दिइसकेपछि, उहाँ देशको प्रधानमन्त्री भइसकेपछि उहाँले चाहिँ हाम्रो गुनासो सुनेर हामीसँग 5 मिनट समय झिक्नेसम्म त्यो उहाँले प्रयास गर्नुभएको छैन। त्यो हिसाबले गर्दाखेरि चाहिँ सरकार को केही अङ्गहरूले हामीसँग भेटिरहनु भएको छ, हाम्रो कुराहरू सुनिरहनु भएको छ, तर जस्ट कुरा मात्र सुन्ने भएको छ कि कार्यान्वयन कुनै पनि भएको छैन। हाम्रो माग मुद्दा सबै चाहिँ विचलित छन्, अझै कतिपय घाइतेहरूले उपचार पनि आफ्नै नै गर्नपर्ने स्थिति छ, राज्यबाट चाहिँ दमन भएर चाहिँ अपाङ्ग बनाइन्छ र त्यसलाई चाहिँ आफ्नै नै उपचार गरेर सकुशल आफै हुनैपर्ने, रोजगार पनि आफूले खानुपर्ने, सबै थोक चाहिँ आफ्नै हातमा चाहिँ गर्नपर्ने त्यस्तो चाहिँ भएको छ। सरकारले कुनै पनि जेएनजी अगुवा कसैको नि कुरा सुनेको छैन, केही व्यक्तिहरूको सुन्नुभयो होला, केही व्यक्तिहरू ठाउँमा पुग्यो होला, हाम्रै रगत बेचेर चाहिँ अधिकांश मान्छेहरू चाहिँ कोही तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको वडा सदस्यसम्म जित्ने लाइक नभएको मान्छे चाहिँ तपाईँको केन्द्रीय सदस्य पनि बन्नुभयो होला, उहाँहरू सांसद पनि बन्नुभयो, त्यो स्पष्ट देख्न सकिन्छ। सबै कुराहरू जुन हैसियत नभएको मान्छे उहाँहरूको नजिकमा अलिकति चाप्लुसी गरेर जानुभयो, उहाँहरू सबभन्दा माथि पुग्नुभयो, अहिले प्रधानमन्त्री कार्यालयको चाहिँ तपाईँको सचिवालयमा नि केही व्यक्तिहरू म पनि घाइते हो भनेर बसिरहनु भएको छ उहाँहरू।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल

0: गुनगुनाउँदै हुनुहुन्छ। तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
2: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
1: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 08252032 र मोबाइल नम्बर 9812919918।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भो बोलादै के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
9: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
10: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
12: घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन।

0: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटकट कञ्चनसँग समिल तथा फर्निचर उद्योगमा।
1: हामी कहाँ साल सिसौ असना सासो चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो डाङ।
1: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894।
3: खुसीको खबर।
4: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
5: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: किसानहरूका लागि खुसीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
8: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
11: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
12: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
13: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
14: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाल, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-0171।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825259225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
4: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानी को काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एचडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848740188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
15: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपे चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू:
17: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
18: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
19: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
20: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने
19: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
21: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
21: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
23: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
24: सृजना नर्सरी एन्ड एग्रो फार्म।
21: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
21: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
21: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558720178 र 9814411448।
1: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
21: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
0: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू,
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति असोज 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
21: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478339023 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली

0: प्रत्येक मात्र रुदास रू बीस में उपलब्ध
1: हर घर में हिंदी।
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
0: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन फिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
9: घर त बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुम टुम दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
11: हामी कहाँ साल, चिसो, असना, सालको चौक, झाल, ढोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857723894, 9847314894।
13: खुसीको खबर,
3: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
14: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
15: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै

0: जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
7: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088-64-0171।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाईं सँगसँगै।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा। नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मर्मतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपदपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनु भएको छ। नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत उहाँले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड़ छ। आन्दोलनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ सायदै कहिल्यै पुरिने बताउनुभयो।

0: धेरै मानिसहरू सम्पर्कविहीन भएको विवरण अनुसार खोजी र उद्धारको कार्य निरन्तर रहने उहाँले बताउनु भएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकको सुरक्षामा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ी प्रभावित क्षेत्रको नदी किनारा भग्नावशेष संरचना लगायत ठाउँमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड़ दिएको हो। प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने, सब पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता र यात्रामा सहयोग, भीड़भाड़ तथा आपतकालीन व्यवस्थापनमा माइकिङ लगायतका काम गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको हो। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठनसँगको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मीर पोखरेलले हिजो छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कको आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरूसँग अपील पनि गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्। बाढ़ीबाट 16 शिक्षक र 217 विद्यार्थी सम्पर्कविहीन रहेका तथा 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख छ। यसैबीच आज 60 अन्तर्राष्ट्रिय साक्षरता दिवस मानव पृथ्वी र समृद्धिका लागि साक्षरता नाराका साथ विश्वभर मनाइदिन्छ। नेपालमा भोटेकोशीको बाढ़ीले देश शोकमा रहेकोले सचिव स्तरीय बैठक बसेर यसपटक दिवस नमनाउने निर्णय भएको शिक्षा विभागको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा निर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। हरेक वर्ष सेप्टेम्बर 8 दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-256-6-17,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसा माछा शक्ति, पैसा माछा सहारा,
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म 10 घण्टा गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पक्की पुल बगाएपछि अहिले परेवाटार, पिपलटार, आदमटार, बेलिनटार, मासटार सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। यो वैकल्पिक सड़कमा थप मरमत सम्मारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनको भनाई छ। सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाड़ीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग धादिङ बेसी सुनौला बजार भोरले कोशीखोला फोसेटार कल्लेरीटार वा वैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवाबीर खण्डमा भने दुईतर्फी गाड़ी चल्न थालेका छन्। बाढ़ीका कारण क्षतिग्रस्त खण्डमा मरमतपछि हिजो बेलुकादेखि गाड़ी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम हुँदै आएको छ। कृष्णवीरमा गाड़ी चल्न सक्ने गरी खुलाउन भने अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। ओमानको नौसेनाले साउदी अरबको झण्डा बोकेका तेल ट्याङ्करबाट 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको छ। तेल ट्याङ्कर जहाजमा एक हप्ता अघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो। त्यसपछि 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको ओमानको समुद्री सुरक्षा केन्द्रले विज्ञप्ति मार्फत जनाएको छ। साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण हुँदा 2 फिलिपिनो नाविकको ज्यान गएको बताएको समाचार संस्था एएफपीले जनाएको छ। आक्रमणपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको थियो। बितेका 6 महिनामा अमेरिका इरान युद्ध भने निरन्तर छ। इरानले आणविक रणनीतिक मार्ग हर्मुज जलमार्गमा आवागमन अवरूद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको प्रतिबन्धलाई कायमी राखेको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको समूह चरणमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। खेल क्वालालम्पुरको बायोमास ओभलमा भइरहेको छ र टस जितेर हङकङले ब्याटिङ गरिरहेको छ। हङकङले ताजा अवस्थामा 19 ओभर 5 बलमा 6 विकेट गुमाएर 132 रन बनाएको छ। यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल यो खेल जितेमा समूह विजेता बन्नेछ। 3 खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बेहोरेको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा, नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मरमत पछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजबाट 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध भने निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: खुशीको खबर।
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9860719194 र 9822186576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: किसानहरूका लागि खुशीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971।
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843-27-695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
11: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
12: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
13: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-0171।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गो लाइन दान फोन 082-522-686 र 590-475
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौं
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40-601
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
4: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
14: हामी कहाँ उपलब्ध सेवाहरू
15: दाँत निकाल्ने
14: नयाँ दाँत राख्ने
15: झिक्न नपर्ने गरी दाँत राख्ने
14: दाँत भर्ने दाँत सफा गर्ने
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
14: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
16: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
17: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त गए सन्च हुन्न भने
16: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
18: हामी कहाँ उपलब्ध सेवाहरू
19: मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानगुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
4: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952
20: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
22: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
23: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
24: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
22: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
21: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97487-0711 र 98-10-87-3180।
25: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
22: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
26: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
22: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
25: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
22: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
25: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
22: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
27: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
28: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
29: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
28: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
29: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
28: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
29: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
30: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
0: के भयो बोलादै के गुनगुनाइरहेको?
30: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
0: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
30: यति सजिलै?
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगा।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए, अहिले भत्का कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ सार सिस्टौ असना सासो चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
8: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578823894 98478893894।
9: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
10: सृजना नर्सरी एन्ड एग्रो फार्म।
9: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
10: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
9: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
10: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
9: सञ्चालक सेवक राम भण्डारी। मोबाइल नम्बर 98578820178 र 98134411448।
11: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
12: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
13: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहे।
12: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसन्न ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
10: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
15: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति असोज 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
17: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
18: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 अनलाइन बीपी चोक दाङ, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
18: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
10: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
10: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घंटा इमर्जेन्सी र ओपीडी सेवा को लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाड जोड़ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिशियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारी को लागि चिनारी अस्पताल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487011 र 98107381
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिए स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ तिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि

0: गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन फेरि गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720300।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
6: घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
7: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
6: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
7: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गएँ, अहिले भन्छ कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल सिसौ अजना सासु चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
9: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुन्द्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578823894 98478814894।
10: खुसीको खबर,
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228156576।
11: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
12: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578923971।
13: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ, नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त, नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो, सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी,
14: सय पत्रिकामा।

0: ला सजावट का गमला आवश्यक परे तुरंत संपर्क गर्नुहोस्। यति मात्र होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ दाना फैक्ट्री नजिकै संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडी कुनामा मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
6: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटवल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
12: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
14: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 97487-0611 र 98578-40601
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
12: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
15: हामी कहाँ उपलब्ध सेवाहरू
16: दाँत निकाल्ने
15: नयाँ दाँत राख्ने
16: छिक्न नपर्ने गरी दाँत राख्ने
15: दाँत भर्ने दाँत सफा गर्ने
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
15: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
17: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856383443 र 9810857772
18: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
19: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्च हुन्न भने
18: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
12: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
20: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाँगुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
12: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
21: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
22: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
12: तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
23: सृजना नर्सरी एन्ड एग्रो फार्म
12: यहाँ फलफुलका बिरुवा बाह्रमासे तथा सिजनल फुलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
23: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
12: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
24: गाउँ बेसी चौतारी मन्दारा
23: आज सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
0: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858720178 र 9814411448।
1: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
2: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछौ समीरा, के भयो?
3: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
2: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
23: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
24: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
25: डाक्टर द्वारा उपचार हुने रोगहरू:
24: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
25: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
26: बिरामी चेक जाँच हुने मिति असो 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
27: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5, दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
23: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर, दाङ। हाम्रा सेवाहरू:
28: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
23: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5, कलाइन बीपी चोक, दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
28: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
23: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
28: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
23: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं बन्जो गाउँ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि दिदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
10: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट

0: राख्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै।
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
6: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
7: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
6: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
7: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुतुङचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ सर सिसौ असना सासु चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
9: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578723894 98478893894।
10: खुसीको खबर,
11: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680794 र 98228576।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: किसानहरूका लागि खुसीको खबर,
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
14: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-84-002 र मोबाइल नम्बर 98578-23971।
16: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
17: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
18: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
15: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435।

0: 97795 र 98102600 एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088 64071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिस्तानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
6: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाइट केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआइसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40-601
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपे चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
13: हामी कहाँ उपलब्ध सेवाहरू
14: दाँत निकाल्ने
13: नयाँ दाँत राख्ने
14: झिक्न नपर्ने गरी दाँत राख्ने
13: दाँत भर्ने दाँत सफा गर्ने
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
13: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
16: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
17: अब के हुनु नि बाबु दाँत दुखेर मर्नु लागिसके म त
16: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
18: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
3: तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
20: सृजना नर्सरी एन्ड एग्रोफार्म
3: यहाँ फलफुलका बिरुवा बाह्रमासे तथा सिजनल फुलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
20: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
21: गाउँ बेसी चौतारी मन्दर
20: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858720178 र 9814411448।
0: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मीरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसन्न ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
20: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
21: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
22: डाक्टर द्वारा उपचार हुने रोगहरू:
21: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
22: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
23: बिरामी चेक जाँच हुने मिति असोज 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
24: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5, दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: आग्रह इजरायलका शहर केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला असोज 26 गते मध्यरातिसम्म अनलाइन मार्फत आवेदन दिन सकिने रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास टुमेन नदीमाथि बनेको पुल उद्घाटन र एसएससी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ एक वर्षको यो अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ त्यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थियो सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति रहेको थियो भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेहिता सार्वजनिक संस्थामा सुधार रोजगारी सिर्जना अवसरमा समानता पारदर्शिता राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता लगायत आन्दोलनका प्रमुख विषय बनेका थिए भने सुशासन नै मुख्य एजेण्डा थियो केही आशा लाग्दा कामको थालनी यसबीचमा भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकिरहेको छैन यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ तर आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पनि पीड़ामा छन् भने आन्दोलनका बेला तोड़फोड़ भएका सरकारी संरचना छेदविच्छेद अवस्थामै रहेका छन् स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो बोर्डले यसबारे सूचना निकालेर प्रभावित जिल्लाका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी अर्थात को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो रसुवा बाढ़ीका कारण प्रभावित भएका जिल्लाका 15 पालिकालाई सरकारले बाढ़ी संकटग्रस्त पालिका घोषणा गरेको थियो बाढ़ीको आज 14 दिन पनि खोज तथा उद्धार कार्य चलिरहेको छ पहिरोले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अल्पत्र परेका हुन् झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी छन् स्याउ लामो समयसम्म बाटोमै रोकिए कोही नै जोखिम रहेको किसान दीपकनाथ योगी बताउनुहुन्छ पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध छ सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार कालीकोटको पिलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ तर कालीकोटको गगनी खोला यस मोड़मा पहिरोले सड़क अवरूद्ध छ यस मोड़मा पहिरो तथा ढुंगा अनि गगनी खोलामा लेदोसहितको पहिरो झर्ने क्रम रोकिएको छैन सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद परसाईले सड़क खुलाउन पहल भइरहेको तर तत्काल खुलाउन कठिनाई भइरहेको बताउनु भएको छ इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 जना महिला र 332 जना पुरूष गरी कुल 1,464 जना नेपाली कामदारको माग गरिएको हो आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातिसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछन् उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गयो, सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082562601 98558।

0: काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा, तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी, कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा पहिरोले पुरिएर एकजना ज्यान गएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनेका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातालीले जानकारी दिनुभयो। भलिबल खेलेर घर फर्किँदै गर्दा पुनलाई गैराती कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा पुनको गैराती 1 बजेतिर ज्यान गएको प्रहरीको भनाइ छ। लगातार 2 दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। उत्तर कोरियाले रूससँग सम्बन्ध थप बलियो बनाउने प्रयाससहित टुमेन नदीमाथि बनेको पुल उद्घाटन भएको छ। उत्तर कोरियाले यो पुललाई दुई देशबीच बढ़दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाली अधिकारी पाक थाई संघले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो। रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ़ बनाउने उल्लेख गर्नुभएको छ। सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि रूस र उत्तर कोरियाबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ। उत्तर कोरियाले सन् 2024 रूसको कुरुस क्षेत्रमा युक्रेनी सेना विरूद्ध लड्न हजारौं सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए। यसैबीच युक्रेनी अधिकार समूह त्रुथ आण्डयनले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रूस पठाउने मार्ग बन्न सक्ने र रूसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन समेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। क्वालालम्पुरको बायोमासो बलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि 262 रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। उसका बाबर आयतले शतक बनाए, उनी 117 रनमा अभिजित रहे। नेपालका सन्दीप लामिछानेले 4 तथा शेर मल्लले 3 विकेट लिए। नेपालले अहिले ताजा अवस्थामा 15 ओभर 1 बलमा 1 विकेट गुमाएर 68 रन बनाएको छ। अर्जुन कुमार 14 रन बनाएर आउट भएका छन्। 3 खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष

स्थानमा छ र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ र आजको खेल जितेमा समूह विजेता बन्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बहरनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बेहोरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा। तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो। खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सेहर केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला। असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। टुमेन नदीमाथि बनेको पुल उद्घाटन। र एसीसी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-0711 र 98-10-87-3180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33923 र 97-492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
2: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जति दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू।
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
15: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
16: के भयो बोलादै, के गुनगुनाइरहेको?
15: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
16: हेत पेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
15: यति सजिलै?
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
17: किन पिर गरेकी नानी, जाउन मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
18: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित ज्योति गहना पसल,
18: विष्णु भूषालसँग सँगै चचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: मेरी आमोइनी कार्ट बनाए।

0: चौक अजना शङ्कु चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा सोमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857238094 9847148094 खुसीको खबर
1: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98-578-23-971।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानी को काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानी को काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578252188 र 98478240188।
12: होइन काइलो बा, तपाईँ सधैँ गर्नुहुन्छ।
13: अब के हुनु बाबु, डाक दुखेर मर्न लागिसके मात्र कुन गए सन्च हुन्न भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू?
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
19: डाक्टरद्वारा उपचार हुने रोगहरू:
18: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
19: वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
20: बिरामी चेक जाँच हुने मिति असोज 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
21: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
22: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
23: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै।
24: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेएनजी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताहरूको चिन्ता कायम।
2: सरकारले कहिले काहीँ नागरिक प्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
0: भोटेकोशी बाढ़ीमा सम्पर्क विहीनको संख्या 5,326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
1: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता, वैकल्पिक नाकाबाट आयात शुरू, बजारमा खाना पकाउने ग्यासको अभाव कायमै।
0: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि, बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित, नेपाल भलिबल लीगमा मधेश वारियर्सको पहिलो जित।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन तिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
11: हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
12: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 0556-21-261-596-617,
11: मोबाइल 9855-6076-8, 9855-6076-9, 9851-62594, 9510-54-22-4।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जेएनजी शहीद दिवस मनाइएको छ। गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सरकारले औपचारिक रूपमा जेएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ। काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र शासनको आधार खड़ा गरेको बताएका छन्। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जेएनजी पुस्ताले देखाएको बाटो, उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाई छ। उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ। यस्तै कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले शहीद परिवारको सम्मान, संरक्षण र घाइतेहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो। आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धांजलि तथा दीप प्रज्वलनका कार्यक्रमहरू सम्पन्न भएका छन्।
1: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23 गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोड़फोड़का घटना भएका थिए। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगिर 24 गते 10 बजे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ, तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बजे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदानी र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पुगेका छन् कि उनीहरूले नवयुवा आन्दोलन को मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
2: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै 1 वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाबको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर सिङ्गो युवा पुस्ता त्यो सड़कमा थिए। म भदौ 23 ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब ती युवाहरू जसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो, त्यो उनीहरूको आँखामा एउटा ज्योति बलिरहेको थियो, त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। उनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौ, अब हामी जुन देशमा बसिरहेका छौं यो देशमा सुशासन आओस्, यो देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नबोलोस् भनेर उनीहरूलाई झगझकाउनका निम्ति, उनीहरूलाई जवाबदेही बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
13: त्यो जुन सोच थियो नि यस्तो भइदिए हुन्थ्यो भन्ने, त्यो भयो त
2: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ, अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभरनाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन्। होइन, सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन त्यहाँ महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
13: तर एक वर्षमा केही छनक त देखियो होला नि।
2: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो 1 वर्षमा नेपालमा त ठूलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्नलाई नै हामीलाई समय लागिरहेछ। सुरुमा त हामीले के भइरहेको हुने भइरहेको थियो जेएनजी आन्दोलन त होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भए, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाबदेहिताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौं। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौं जस्तो लाग्छ।
13: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
2: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठूलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेही हो, सरकार नागरिकप्रति जवाबदेही हुनुपर्छ भन्ने कुरा हो। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ अहिलेको सरकार होइन, तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई, नागरिकमुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारी पनि थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
13: सरकारलाई अब तपाईँहरूले के सुझाव दिन चाहनुहुन्छ आन्दोलन र अहिलेको अवस्थाहरूलाई निहाल्दाखेरि?
2: जुन बाढी गयो, विपदमा हामी छौं, यस्तो बेलामा हामीले सरकारसँगै उभिएर सरकारलाई साथ दिनुपर्छ भन्ने विषयमा द्विमत छैन। तर यो भन्दै गर्दाखेरि सरकारका अरू कामहरूलाई नजरअन्दाज गरेर, गैर जिम्मेवारीपनलाई नजरअन्दाज गरेर बस्ने भन्ने कुरा पनि हुँदैन। जेएनजी आन्दोलनदेखि आजसम्म आइपुग्दाखेरि हामीलाई लागेको कुरा चाहिँ के हो भने, सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाबदेहता माग्नका निम्ति चाहिँ जनता सड़कमा ओर्लिन्छन्, उत्रिन्छन् होइन। जनता सड़कमा उत्रिएपछि जहिले पनि आफ्नो ज्यानको आहुति दिनु परेको अवस्था छ। अब यो श्रृंखला चाहिँ रोकिनुपर्छ। त्यही भएर अबको सरकारलाई चाहिँ के अनुरोध विन्ती के छ भने, जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान छैन भन्ने कुरालाई मनन गर्नु होला भन्न चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो नवयुवा आन्दोलनका अभियन्ता रक्षा बम नेपाल दर्पणमा खबरकै सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट

0: तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थायराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998। दाया बाया नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहे।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
3: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
4: चार 94-3-33 4-93-5-55।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने जेनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा उभ्याएको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई लगायतका खबर प्रस्तुत
6: गर्यौं। रसुवाको भोटेकोस नदीमा विनाशकारी बाढ़ी आएको आज 14 दिन 5326 जना मानिस अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1357 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा 587 विदेशी पर्यटकका साथै सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन्। पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव माटोमुनि व्यवस्थापनको काम भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, चितौन र नवलपरासी सम्मै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। जोखिमपूर्ण सुरुङ तथा बाढ़ीग्रस्त क्षेत्रबाट अझै पनि जीविदै उद्धार गर्न सकिने आशामा टोलीहरू खटिएका छन्। अहिलेसम्म 13,583 जनाको सकुशल उद्धार भएको छ। घरबारविहीन भएका 3,500 भन्दा बढ़ी विस्थापितलाई विभिन्न 39 होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावितहरूका लागि राहत, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै विद्युत सेवा पनि तीव्र रूपमा पुनस्थापना भइरहेको छ। तर सड़क, पुल, खानेपानी र जलविद्युत आयोजनामा पुगेको ठूलो क्षतिले दीर्घकालीन पुनस्थापना र पुननिर्माणलाई मुख्य चुनौती बनाएको छ। नेपाली सेनाले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पूर्वाधार पुननिर्माणको काम तीव्र बनाएको छ। आज दिउँसो 3 बजेसम्म हवाई मार्फत थप 20 जनाको उद्धार गरिएको सेनाले जनाएको छ। रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशुली 1 र त्रिशुली 2 जलविद्युत आयोजनाका टनेल तथा पावर हाउसमा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी विज्ञ र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुन्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
5: यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटको लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज खोप

0: हैदराबाद खोप पठाएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैदराबाद खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सिदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर कुहिएका खाद्य वस्तु तथा मृत पशुका कारण दुर्गन्ध फैलनुका साथै झाडा पखाला हैजा टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
1: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दबी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वटा वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
0: यसैबीच प्रधानमन्त्री दबी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट स्टेनलेस स्टील स्थायी चुम्बकीय बाढ़ी पम्प अतिरिक्त ब्याट्री सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1 करोड़ 1 लाख रूपियाँ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले मन्त्री डाक्टर स्वर्णिम वाग्ले मार्फत 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 24,53,504 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। चितवनको कालिका नगरपालिका र इच्छाकमाना गाउँपालिकाले 46 लाख राहत जम्मा गरेका छन्। चितवनका 750 जना कैदी बन्दीले भोटेकोशी बाढ़ीबाट प्रभावित 125 परिवारलाई 3,67,036 रूपियाँ बराबरको बन्दोबस्तीका सामान खरिद गरी सहयोग गरेका छन्। वीरगंज पर्साका 2 मेडिकल कलेजले संयुक्त रूपमा 75 लाख रूपियाँ राहत कोषमा दाखिला गरेका छन्।
1: चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरूङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1 लाख सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाइ छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35-40 हजार सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ। यसै गरी उत्तरी कोर्ला नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपयोगी वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोपराइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
4: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: नेपालको एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन।
6: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
7: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
6: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
7: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ।
0: अविरल वर्षा कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ। गएको 20 गतेदेखि पहिरोका कारण राजमार्गको गगनी खोला, एस मोड, सिमले खोला, सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुला आएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले बताउनुभयो।
1: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ। रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायत क्षेत्रमा जाने पर्यटक बस त्यही राजमार्ग भएर आवत जावत गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णुप्रसाद निउपानेले कृष्णवीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउनुभयो।
0: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्यविनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेनसहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलदेखिको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ। यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो। बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ।
0: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ। यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ। 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र शाह सहितको टोली सहभागी हुने तय भइसकेको छ।
1: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ। वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ। उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वोङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वोङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरणमा मदत पुग्ने तर्क गर्दै आएको छ। तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा सोमो चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह ए को विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
0: र नेपाल भलिबल लीग एनभीएलमा मधेस वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेसले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेस यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार तेस्रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथ आइस नाइट्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
1: नवयुवा आन्दोलनको 1 वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायम।
0: भोटेपछि बाघीमा सम्पर्कविहीनको संख्या 5,326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
1: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
0: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतको विपद व्यवस्थापनमा नेपाली सेना खटिरहेको छ। बाढ़ीबाट उत्पन्न विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाका 9,200 भन्दा बढ़ी फौज प्रत्यक्ष रूपमा खटिए खोज तथा उद्धार, सब संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क सञ्चालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढ़ीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट दुईजनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट एकजनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1बाट एकजना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढ़ी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेघारको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी बाढ़ी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यस क्रममा वीरेन्द्र अस्पताल काठमाडौँबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकल दर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढ़ीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यस क्रममा नुवाकोट जिल्ला विदु नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य शुरू गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाई भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य शुरू गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ट्विन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदु नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा ट्विन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा दोस्रो ट्विन जडान कार्य समेत भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टा स्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढ़ी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साप्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढ़ीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
2: नेपाली सेना आउँदैछ, ल नजा टिकन बस्नु है, हामी आउँदैछौ, ढुक्का भएर बस्नु, हामी नजिकै आइसक्यौ, नजिकै आइसक्यौ।
3: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धार कर्मीहरूले हामी आउँदैछौ न आत्तिनुहोस् है भने अध्यारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्यारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाफ थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 गते आएको भीषण हिमबाढ़ीले त्रिशुली र भोटेकोशी नदीमा रहेका दर्जन बढ़ी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढ़ीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो। अनि सयौं नागरिकहरू बाढ़ीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढ़ी लगत्तै खोज, उद्धार, उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढ़ी लगत्तै रसुवामा पर्ने रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 माथिल्लो त्रिशुली 1 257 र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 गरी 268 सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3B 2 त्रिशुली जलविद्युत आयोजनाबाट 3, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 गरी 14 सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढ़ी, लेदो र विशाल ढुङ्गाहरूले पूरिएका थिए अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टीम भदौ 10 गतेदेखि नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि, आम मानिसमा बेचैनी बढ़दै गए पनि कैयौं जोखिम र चुनौतीहरूलाई पन्छाउँदै उद्धार कर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फँसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढ़ी आएको 10 दिनपछि अर्थात भदौ 19 गते नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरेको छ भने 1 शव निकालेको छ। यस्तै अनकन्टार सुरुङभित्र थुनिएको 11 दिनपछि अर्थात भदौ 20 गते अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1 अर्का 1 चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A भएको उद्धारका दौरान कमाण्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गंगा बराल,
4: अलिकति हामीले यो बाढ़ी आएपछि नेपाली सेनाको स्पेशल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको चाहिँ सर्च कला सिस्टर सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोय भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्टले चाहिँ जेन गरेका छौँ। उहाँहरूको त अब खोजी कार्य भइराखेको छ, अझै पनि टिमहरूभित्र नै उहाँहरूले चाहिँ सर्च कार्यवाही गरिराख्नु भएको छ। यो सबै पार्टबाट सबैले आफ्नो पार्टमा राम्रो कोर्डिनेसन गरेर काम गर्छ। यसमा एनइएको टेक्निकल सपोर्ट, यसरी चाहिँ काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नेउपाने लगायतको टिमहरू पनि हुनुहुन्छ, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ र विभिन्न अरू सुरक्षा निकायहरूसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो सुस हुने कारण चाहिँ त्यो पनि हुन्छ। अब भित्रको अवस्था अब सर्चको कारवाही हुँदैछ भने चाहिँ पहिले नै अब त्यो फ्यास गयो भनेदेखि मान्छेको हराउँछ।
3: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका चारजनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, सञ्जय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनजीवन पाउनुभयो। कोही त आउलानी भन्ने झिनो आशाको त्यान्द्रो समाएर भोक, प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका सञ्जय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
5: म कन्ट्रोल रूममा अपरेटर काम गर्थे। कन्ट्रोल रूममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी सबैको ज्यान बचाउनु थियो, अनि त्यस्तै एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाए बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ।
6: यत्रो बाहिर निस्कियो, 8 दिनमा बाहिर निस्किनु होला त, यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
5: 10 गते 10 बजे एक्सिडेन्ट भएको। हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल।
6: त्यही त कस्तो छ
7: कुरा गर्नुभयो, त्यहाँदेखि उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि गरिराख्नु भएको छ, अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
3: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढ़ीको भेलमा आफ्नो छोरा, श्रीमान, श्रीमती, बुवा, आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढ़ीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आँधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपंक्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भिटाउने आश मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनजीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको परिवारजनको खुशी यस्तो छ।
8: भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनामा म हृदयदेखि धन्यवाद दिन चाहन्छु र जुन नेपाली सेनाले गर्नुभएको कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर चाहिँ उद्धार गर्नुभयो, यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
9: आशै मारिसकेको थियौँ, धेरै धेरै धन्यवाद होइन उहाँहरूको लागि, यसै गरिरहनु सधैँभरि गरिरहनु।
3: त्रिशुली 3 एकै सुरुङबाट बाढ़ीको 10 दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुङ्गा हटाएर सुरुङको मुख पत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता, दक्षता र आफ्नो देश र जनताप्रतिको अटुट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुशी यस्तो छ।
10: पहिला त मलाई थाहा थिएन, म 7:30 कन्ट्याक्ट भएको थियो, फोन नै भएको थियो, चिया खानुभयो, मैले पनि खाएँ भने उहाँले अन्त म त अब होइन पावर हाउस पुगिसकेँ, त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ, कामा गइहालेँ। यसो मैले मोबाइल खोलेर हेरेको त त्यही त्यस्तो चुए ड्याम गयो भनेर सुने कि मैले चाहिँ अनि मलाई आत्ति होइन फोनै लागेन ड्याम त खोलामा हो ड्याम गयो होला उहाँहरू माथि नि पर्छ नि त अब त्यही बस्यो होला भित्र अब त्यही सुरक्षित होला नि त अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर म त्यो दिन त त्यति ढुक्कै भएँ नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको नेपाली सेनालाई चाहिँ धेरै धेरै धन्यवाद हाम्रो परिवार मतर्फ होइन नेपाली सेना नभएको सीमा बद्लिन्थ्यो होला होइन उहाँहरू पनि आफ्नो प्राणको नि होइन दाउमा राखेर ज्यानकै ड्रममा राखेर बचाउनु भएको नि नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
3: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था पानी र लेदोको स्थिति अक्सिजन पहिरोको जोखिम संरचनाको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। संजय शाह र कबीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी
11: छिरेको चाहिँ त्यो 10-15 फिटको घुँडा ठुल्ठुलो घुँडा माथिसम्म छ। हामी चाहिँ लगभग लगभग त्यो चाहिँ कति छ होला जुन चाहिँ सात तल्लाको त्यो जुन चाहिँ ग्राउन्डबाट माथि ग्राउन्डबाट कति थियो त्यो लगभग हामीले चाहिँ कतिसम्म चाहिँ छोएर गयो लगभग कल गरेर गयो कमिसन ठाउँमा चाहिँ अहिले त्यस्तो छ मल्टिपल रुम्सहरू हामीले देखेको त्यहाँ के छ उहाँहरूतिर पनि जानुभएछ नयाँ कन्स्ट्रक्सन गरेको त्यहाँ वालहरू पनि थियो त्यहाँ हामीले च्याएर पनि अलिकति फसाउनु ट्राई गरेर पनि हिँड्थ्यो सानो गएर चाहिँ धेरै हेर्थ्यो हाम्रो चाहिँ हिरो भएर बढ्नु चारजना र हाम्रो तिनजना र हाम्रो रेन्जर दुईजना भाइ चारजना मेनुसमा चाहिँ अरू चाहिँ हाम्रो विचारमा
3: सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरैजनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
12: म कृष्ण नेपाली, अहिले म थ्रीबी हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ थ्रीबी हाइड्रो पावरको घरहरू भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नु भएको भनेर खोज्नु घर तिन तलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पर्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर ब्रेक गर्छौँ।
13: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ। यहाँ त एउटा पहाडै आएर चाहिँ छ्याप्पै बसेछ, पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ। ठुला ठुला चट्टानहरूले भरिएको त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू अहिले चाहिँ छवटा एक्सकाभेटर एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ। छवटा एक्सकाभेटरले काम गरिरहेछ। भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन। अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ। अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गएर फस्ने ठाउँ छ। टनलभित्र जाँदाखेरि पनि छ मिटरको हाइटको टनलमा अब छ मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन। हामीले अब 2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गर्नेछौँ।
14: लगातार होसबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो। हामी त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज आउँदाखेरि आवाज चाहेको आवाज आयो। आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझै त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गऱ्यो। भित्र चाहिँ गएर चाहिँ गर्दाखेरि त्यहाँ दुईजना मान्छेले जीवित नै फेला पऱ्यो। भित्र फेरि दलदले माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोर्डिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ दुईजना व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ। आफूले पनि गर्व फिल भएको छ। पुग्दाखेरि चाहिँ आफूलाई नसोचेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
3: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा:
15: सुरुङभित्र फँसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी ट्रेन नभएको हुनाले सुरुङभित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन, सुरुङ बाहिरकोमा चाहिँ जोइन्ट रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ। सुरुङभित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेछ। नेपाल प्रहरीले चाहिँ अलिक धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुलको कार्य सँगसँगै फरेन्सिक डाक्टर साहबहरू हुनुहुन्छ, उहाँहरू मार्फत चाहिँ डिएनए को नमुना संकलन कार्य चाहिँ विशेष भइरहेको छ। आफ्नो छ, जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुले गर्छ, होइन, त्यसरी काम भइरहेको छ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने, वार्तार गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जानु भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेको छ।
3: सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फँसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ़नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव साट्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू:
16: मेरो नाम देवार तामाङ हो, सन्तान पुरानो गाउँ। म 10 गते दिनै 12 बजेतिर आइपुग्यो। आइपुग्दाखेरि यहाँ पुरै खेत बिजेत छ, त्यो सबै हेरे। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ, भाइ पनि अहिले सेना पारी खाइ, मेरो कमान सिंह भाइ है, कतै यो सुरुङभित्र पाउँछ कि भन्ने आशमा म दिनका दिन भइरहेको छ। नेपाली सेनाले त गर्दासम्म दुःख गरिरहेको छ, होइन, मिसिन लगाएर हुन्छ कि के लगाएर हुन्छ कि ब्लास्टिङ पड्काएर अब हरेक थोक दुःख गरिरहेको छ भित्रको मान्छे उद्धार गर्नको लागि। अहिलेसम्म दुईजना जिउँदो, एकजना लास निकाल्यो, होइन,
17: यो प्रकृतिक विपद, यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ। न्युजमा मैले देखेँ, अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मेसिन पुर्याउनु सकेन, त्यहाँ गएर उपचार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भनेको चाहिँ म पनि एज अ स्टाफ अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म हुनुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग म जोइन भएँ, अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेछौँ, अनि नेपाल आर्मीले कस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउन निम्ति यति धेरै लागि पर्नुभयो। हामी जस्तो एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छु भन्ने एउटा ठाउँ दिनु हो, र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
3: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नुअघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढ़ाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध संचालक श्री आनन्द ढुंगेल:
18: स्पेसल फोर्सेस हामी तीनजना अफिसको मान्छेहरू र सेनाको 16 त्यहीँबाट काम सुरु भयो हो। उहाँले नै यसलाई चाहिने सुरुमा म्यानुअली या इक्विपमेन्ट केही नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो तर्फबाट प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आयौँ एउटा मेसिन, दुईटा अरू मेसिन लिएर आउँछौ, अलिकति त्यसले काम अलिकति स्पिड पर्ला। अनि त्यसपछि सेनाबाट फेरि सब ग्रुप्सहरू पनि आउनुभयो, अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 जनाको विभिन्न समूहको ग्रुप यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयास हुनुहुन्छ, तर उहाँहरूले आफ्नो
3: त्यसो त भटेको सीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीड़ाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 जना सकल दर्जा बाढ़ीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेकोशीको बाढ़ीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन् तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजूद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री सावित्रा भण्डारी:
19: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका 4 संयन्त्रहरू नेपाली सेना सशस्त्र बल नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि, र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलि दुर्गम ठाउँहरूमा अलि अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिनै छैन, उहाँहरूको भूमिका महत्वपूर्ण छ र उहाँहरूले महत्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ। हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ। त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहतमा पुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
3: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर:
20: 7 टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनात भइसकेपछि अहोरात्र खटेर 2 जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज तलास गर्यो। 15 तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 अडिट 2 बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै छिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 टनेलभित्र छिरेर खोज तथा उद्धार कार्य गर्दाखेरि कोही पनि फेला पार्न सकेको छैन, तथापि हाम्रो खोज तथा उद्धारको कार्य जारी नै छ। त्यस्तै लाङटाङको कुरा गर्दा हाम्रो तैनात भएको टोली 60 भित्र टनेलमा छिरेर खोज तलास गर्यो, तर चाहिँ त्यो टनेल चाहिँ ब्लक भएको देखिसकेपछि अन्य ठाउँबाट एउटा प्वाल पारी भित्र गएर खोज तलासको कार्य जारी राखेको छ, तथापि अहिलेसम्म केही पनि भेट्न सकिएको छैन। त्यसै गरी रसुवा गरी हाइडोको कुरा गर्दाखेरि हाम्रो टोली 275 टनेलभित्र छिर्यो, त्यहाँ खोज गर्दाखेरि केही पनि फेला परेन र टनेल त्योभन्दा अगाडि चाहिँ ब्लक भएर बसेको रहेछ। त्यसपछि वैकल्पिक बाटोबाट पावर हाउस, कन्ट्रोल पोइन्ट र ट्रान्सफर्मर रूम त्यहाँभित्र पनि खोजी कार्य जारी गर्दा केही पनि फेला पार्न सकिएको छैन। अब आयो अप्पर त्रिशुली वनको हाकुको कुरा गर्दाखेरि हाम्रो टोली त्यहाँ छिरेर खोज तलास गर्दाखेरि चाहिँ अडिट 4 180 भित्र गइसकेपछि एकजना जीवित चाइनिज नागरिक रेस्क्यु गर्न सक्यौं र अझै पनि खोज तथा उद्धारको कार्य जारी छ। त्यसै गरी अर्को मैलुङमा पनि हामी खोज तथा उद्धारको कार्य गर्यौं। 200 भित्रसम्म जाँदाखेरि चाहिँ हामीले चाहिँ राफ्टको सम्म प्रयोग गरेका छौँ र ओभरअल हेर्दाखेरि चाहिँ भोटेकोशीमा आएको अकस्मात बाढीले प्रभावित भएका क्षेत्रहरूमा हाम्रो मुख्य उद्देश्य भनेको जीवन रक्षा नै हो र त्यसको लागि चाहिँ खोज तथा उद्धारको कार्य चाहिँ अहोरात्र खटेर गरिरहेको छ र यो कार्य जारी नै छ।
3: श्रोता, सुरुङभित्रको अध्ययारो जति गहिरो भए पनि बाहिरबाट भइरहेको खोजी र उद्धारको प्रयास रोकिएको छैन। आफ्ना सम्पर्क विहीन भएका प्रियजनको पर्खाई, आशा र हर एक सम्भवलाई कायम राख्न नेपाली सेना आफ्नो कर्तव्य पथमा अग्रसर छ। भोटेकोशी बाढ़ीपछि शुरू भएको सुरुङ केन्द्रित खोज तथा उद्धार कार्य जतिसुकै चुनौतीपूर्ण भए पनि सुरक्षा कर्मीहरूको खोजी कार्य जारी छ, प्रयास जारी छ र यो कर्म निरन्तर अघि बढ़नेछ।
0: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि

0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
6: नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856638443 र 9810857772।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
11: 10 बेड आईसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
11: 10 बेड एचडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
15: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दान, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578-2038।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
18: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
19: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
20: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमराज चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578-2384, 98478-2394।
22: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
16: र 082-521-880।
23: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
24: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
23: त्यही त खै, यिनलाई चेत किन नआउला?
25: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
26: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो।
1: रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
0: कांग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर। जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने। शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहे। भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र। अझै 5,000 बढ़ी बेपत्ता। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
2: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
0: र एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित। सेमी फाइनलमा वोमनसँग खेल्ने। एनबीएलमा मधेसको पहिलो जित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ।
4: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौं। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
4: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
5: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावरहरूको गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वस्थ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
4: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाडी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
6: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले 1 वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
4: जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेएनजी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
7: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुने क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
4: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
8: असोजको 3 र 4 गते वडा अधिवेशन त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली कांग्रेसको चाहिँ जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेको जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
4: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति पनि परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 रूपियाँ मौजात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसएससी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसएससी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बेहोरेको मधेसले आफ्नो चौथो खेलमा खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा पराजित गर्यो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
9: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 वटा, रसुवाको 4 वटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
0: अनिवार्य खोप लगाउन स्वास्थ्य कर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
11: किसानहरूका लागि खुशीको खबर।
10: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98-578-23-971।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
0: प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
15: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागी श्री कक्षापति:
16: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ, त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट चारवटा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछ।
15: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा:
17: तपाईँहरू जतिजना यो तुइन तर्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कुलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारी पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्रै आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारी गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्रथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू नत्र चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि ल्याएर उतार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
15: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरूरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बालबालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले:
18: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेर्ने 104 डेडिकेटेड नम्बर पनि हो, यो केन्द्रमा यहाँ भैरीगुडी मण्डलमा छ, यसको अफिस चाहिँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि
19: हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौं। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौं, गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जताभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो सबै ठाउँमा अब अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको थ्रेट देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
20: विपदका बेला बालबालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवीर नारायण काफले।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
21: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
23: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ।
22: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
3: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम,
24: डिस्क होम खुशीको कनेक्शन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ। अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ। साथी दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
21: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो। दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण साथीभाइ सँगिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं। भनेपछि दुईटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
25: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
21: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिनमै भोक लाग्छ। 1 वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरहेको हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन। यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ।
25: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
21: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यदि भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
25: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ?
21: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
25: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
21: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
0: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ। कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण पहिरो त हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेका अर्को खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबीएलमा मधेसले पहिलो जित दर्ता गरेको छ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107381
1: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 97487061 र 98578406001
3: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू,
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9558825188 र 9848840188।
16: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
17: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
16: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
17: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
16: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
17: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलाउँदै के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: घर त बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुचुम चुम दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योगमा।
0: हामी कहाँ साल चिचौ अस्ना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
1: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9478714894।
5: खुसीको खबर।
6: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
25: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
26: किसानहरूका लागि खुसीको खबर।
27: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
26: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857-23-971।

0: सेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
2: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति असो 4 गते आइतबार र 5 गते सोमबार बेलुकासम्म।
4: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
6: तपाई सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आईसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 082-522-686 र 590-475।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ?
9: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसक्यो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेनजी आन्दोलनको एक वर्ष पीड़ित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ, 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा कांग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवाभारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यसमध्ये रेस्क्यू भएको र डेड बडी पनि त्यसभित्र हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरू बीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
4: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरूङ। जेनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौम सत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक एक वर्ष अघि आजकै दिन जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। गृहमन्त्री सुदन गुरूङले जेनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 भएको आगजनीको आड़मा 23 घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
4: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 देश मरेको दिन थियो, 24 देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कारो हुन्छ। 23 मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
5: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनैतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
0: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी, सुशासन कायम हुने नै छ। सुशासनको अधिद्वारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणामस्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
6: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसले लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र त्यसको जिम्मेवारी पूरा हुन्छ कि अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो। त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
0: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
6: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
0: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
7: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
8: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनए कै प्रक्रियालाई मान्दा पनि?
7: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमूना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि चाहिँ। अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ। सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
8: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
7: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिकको पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
8: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5,000 जना अझै पनि सम्पर्कविहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
7: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ। हामीले 15-16 वटा मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषदले गठन गरेर त्यही अनुसार पनि काम भइरहेको भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
8: के कुनै शवहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेरि पर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
7: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन, जस्तो मिसिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा डेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेको भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो सम्बन्धित जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन, त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
8: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्कविहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
7: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सर लानेर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
0: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र, जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो। त्यसैले अहिलेलाई नदी वार पार गर्न ट्विन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
9: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा ट्विन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 वटा ट्विन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा ट्विनबाट सहज भएको तार्केश्वरका बद्री प्रसाद नेपालले बताए।
10: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही ट्विन पनि एउटा राहतको माध्यम बनेको छ।
9: मेगाङका सृष्टि तामाङले पहिलो पटक ट्विन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
11: ट्विनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
9: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले ट्विनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
12: यही ट्विनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ, र केही बिरामीहरूलाई त हामीले हेलीले रेस्क्यू गर्न नसक्दा खरेमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूले ट्विनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
9: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। राजश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा ट्विनबाट आउन सहज भएको बताइन्।
13: ट्विन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
9: ट्विनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

一张票。

0: पिसानी तथा पेलानी को काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानी को काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन तिर गरेकी नानी, जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
6: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
0: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झूल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0825416002 र मोबाइल नम्बर 98578239071।
8: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27695 र 98102060000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकी उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042